सिमां यो समय लेटिंग सामान दोलि सोला कासुपे बागी ट्रांको खनाङा हा ताउ दुख सामान नै सिमां गपन प्रोग्राम हो खनाङा मान गेन येना खास बानी टुरा दाउ समय दोग बाजि मिनि कोला चोङ या हा यो समय छनै सिमांना हाजुङ गम्बुजि प्रोग्राम हो खना तांगिया